र खनाइतङ्ग 101.6 मेगाहर्स एफएम उजेन्थन स्टुडियो जराखगो दिपर्ने दामजेनी तामै सति नै सिसा अंजक अजरते न र खनाइतङ्ग 101.6 मेगाहर्स एफएम उजेन्थन हाइनो हाइ सङ थाङलाइ फ्युन ताक तांगसार चामुङ अबर यागलुन सन्त्रत्रक दिनि सिनि पान्दानो मथाक्नानि फाइसङ थाङलाइ सिनाय